सम्बन्धी आवेदनमाथि 15 श्रावणमा भारतीय अदालतमा सुनवाई हुने भएको हो। धानपक्ने जनताका बीच रासायनिक मल लगाएपछि भारतीय बजार सोन वर्षा पुगेका हुन र

चाहते गरेर तन भए तर उपलब्धि भने सुन्ने देखिएको उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, विमान कम्पनीको प्रिमियममा जारी गर्ने अनुमति कानुन

छ बर्दिया राख्ने र निक्षोभ कडानीमाथि किसान दुई पुल बन्ने शीर्षकमा बने शीर्षकमा लक्ष्मण ढुङ्गानाले लेख्नु भएको बर्दिया कैलाली जोड्ने कडानी नदीमाथि विकेशका दुई पुल सञ्चालन भएका छन्।

विषम परिणाम के कारण स्थानीय प्रशासन ने उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा मानिसलाई सुरक्षित आश्रय लिन सबै तयारी पूरा भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्स हालसम्म करिब 2,20,000 मानिसलाई सुरक्षित

Ο

0: ईश्वरी को कहना कौन रक्त कमी अर्थात रक्ताल पता दे प्रभा रक्ताल पता हम नशीस का डर तटकर आओ लगा तो कमीना अनुहार थी कमीना उपहार में ध्यान ही देना सुन से डर रक्ताल पता मशीन बचत लाख काई साग पात दाल गुड़िया आरा मच्छी शिकार को फल फूल आयरन युक्त खाना नियमित रूप में खाई जंक फूड कम करी संतुलित खाना खाना रुचि स्वस्थ किशोरी जो स्वस्थ भविष्य का आधार हो रेडियो गुरुबाबा एफएम का सहकार्य में स्वास्थ्य का लिए बर्दियासी जनहित प्रदायी संदेश
1: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकिनमा छन् प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ
2: चिलो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफुल खाऊ
1: मद्यपान र धुम्रपान सेवन नगरौँ
2: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ
3: रेडियो प्रभावा एफएमद्वारा सही प्रचारी सन्देश
4: लगभग सबैजना आइसक्नु भयो आजको वाइसरको सत्र सुरु गराउन त हुन्छ आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
5: हेर्नुहोस् तिराको सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुल्ने ढाँचा काट्ने वा पहिले फाटेको छ भने हाम्रा फराकी नहुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
4: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
5: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट तत्यान परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिलो गरी सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै हेरिहाल्नु मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको रोग गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो मन ज्यानै नभए के मन
3: सन्देश

I'm not going to do it.

साग सब्जी फल फूल सहित पोषक पूर्वक खाना प्रत्याहना

0: सरकारले नगरपालिकामा 11% बाल बालिकाहरू शीघ्र कुपोषित भेटिएका छन्। थार महिला उत्थान केन्द्रको आयोजनामा भएको निशुल्क स्वास्थ्य जाँच शिविरमा 3333 बाल बालिकाको स्वास्थ्य जाँच गर्दा 11% बाल बालिकाहरू शीघ्र कुपोषित भएको पाइएको थियो भने 1% बाल बालिका कडा कुपोषित फेला परेका थिए। यस्ता समस्याहरू न्यूनीकरण गर्ने उद्देश्यले बाँसगढी सात देवरातलामा सोमबार जीवनका लागि पोषण कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको छ। गाउँ समाजमा नेतृत्व गरिरहेका वडा नम्बर सात विद्यालयका बर्खर सुनिनी गुरुवा तथा समाजसेवीहरूलाई जीवनका लागि पोषण कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको हो। कार्यक्रममा सभाध्यक्षको भाषणबाट बोल्दै बाँसगढी सातका अध्यक्ष दलिराम चौधरी
1: सरकार

Thank you.

पहिला उत्थान प्रणाली जीवनकाललाई पोषण कार्यक्रम बासकरी नगरपालिकाको सदरमा सञ्चालन भएको छ। कार्यक्रमको उद्देश्य बारे बताउँदै फिर सहजकर्ता दिवस थाल्नु

को रेपिया की सुनवाई करते हुए न्यायाधीश विनोद शर्मा को इजलास के अंतिम आदेश न दिए अंतिम आदेश न देने निर्णय गरेको हो। यस विषयमा सांसद के सचिव नियुक्त गर्ने सरकारी प्रक्रिया अघि बढ्नु भएको छ। साथै सर्वोच्चले सरकारसँग 15 दिनभित्र लिखित जवाब पेश गर्न कानून

0: Radio Provada Ejemplara, Johnny Quajari Sundays. अब सुन्नुहोस् पुरा समाचार.
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग्पात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
0: रेडियो पूर्वाधार एफएमद्वारा जमिनी पुजारी सन्देश।

0: पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ, तर पनि खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

ग्रुप द्वारा चलचित्र जारी संदेश।

0: Así es, como
1: no.

I'm going to go to the next one.

हेर्नु त

आज देखिए 10 दिन को झलक मार

Thank you.

खाना नियमित रूप में खाई जंक फूड कम करी संतुलित खाना

0: रेडियो द्वारा जनहित को जारी संदेश
1: एक

Radio Gurbada FM द्वारा समर्पित हो जाए संदेश।

I'm

ఒక్క ప్రసన్న నంబర్ 1.

0: सबैजना आइसक्नु भयो आजको कार्यक्रमको छलफल सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञ रूपमा सुन्छौँ।
1: इरानको सुक्खा जमिनमा पानी नसाउने जमिन भोकको फुलले ढाँडा फाट्ने वा पहिले फाटेको छ भने ढाँडा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको इराको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमेको हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, वर्षाको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको छ, ज्यानै नभए के छन्
2: निशाना नबसेपछि स्वस्थ जीवन अप्ने

0: के चिंतन अध्ययन होइन अब अहिलेसम्म केही भएको छैन
1: यसरी पाली पालीमा विषयको प्रयोग गर्दा प्रयोगकर्ता

खाना दे दे तुम खाई जाऊ तो खाना।

0: छ। त्यो कामबाट हामी सबै साथी बनेछौँ।
1: शक्ति अधिक पनि

0: तपाईँले आइसक्नुभयो, आज को वाइसरको छलफल सुरु गर्नुहुन्छ त
1: हुन्छ।
0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञानको कुरा सुन्छौँ।
1: किराको सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुल्ने ताजा पानी वा पहिले फाटेको छ भने ताजा पलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
0: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्कुलको लिलाको सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिँदैन।
1: त्यसो भएर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु हुँदैन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे त्यो धन, ज्यानै नभए कि धन के
2: भन्ने। घरमै बनेको कोसिलो घर खाना छ महिनापछि अनि बारिस हुँदैन। अन्न, केडागुडी, सागसब्जी, फलफुसले त्यो कोसिलो कुरा खानाले पचनलाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै दुई वर्षसम्म यसमा पान जारी राखौँ। रेडियो गुरुबाबा एफएमद्वारा सधैँ प्रसारित सन्देश।
3: नमस्कार, मेरो नाम रघुनाथ चौधरी, बाँसकरी नगरपालिका वडा नम्बर 5 वडा नम्बर 2। म प्रपर्टी जडीबुटी उद्योग प्रदर्शनका सदस्यबाट सबै किसिमका आवश्यकताहरू गर्छु। हाम्रो यो प्रपर्टी जडीबुटी उद्योगबाट हामीहरूले इतिहासी प्रदर्शनी जन्ती तपाईँले लगायत सबै ठाउँका फलहरूको औषधि उपचार गर्ने गर्छौँ। धार्मिकता छौँ भने स्वाजोपन विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भने गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले प्रश्न गरिदिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खटिरा जस्तो सुकै घाउ खटिरा भए पनि सबै घाउ खटिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासुको लागेको आँखामा मनपर्न पानेको राम्रो खाने मोटो जाने कलेजो पुग्छ मिठो खाइहरूमा भुइँहरूमा मासुको लागेको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98686128, 98686128, 98271941 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

संग प्रेस चाहनु उत्तर देखिना प्राधिकरण साउन 12 गते आज दैनिक मौसम बुलेटिन अनुसार सर्वप्रथम सकपाल घटना पहिरो कपाल आठ लागि साथ अग्रण वर्षा तल छ जनाउन आकलन गर्न दुई को सत्यान गरिए घटना गरेर सत्यान बारे बात गर्दा सत्यान खसीको मसी खसीको घटना देख

Thank you.

Thank you.

सदैव स्वस्थ सन्तान हो र भविष्य खानाको सन्तान एक रूपमा स्वस्थ दायित्व सुरक्षित परिवार

ini memperkuat akidah

Bishop Alta Hotel Hills, given Parkville Boulevard.

Thank you.

0: say, I'm an Iranian Iranian, a Kira Hakmer, a Hakmer Iranian.
1: So, sir, राजनीतिक पिछाडिको सट्टा जैविक तथा परम्परागत पिछाडिको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई

Thank you.

1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1 28 1

0: सबैजना आइसक्नु भयो आजको भाइस्टारको सङ्कलन सुरु गर्नुहुन्छ त आज हामी पहिलो जागृत रूपको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
1: हेर्नुहोस् पिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने राम्रा फाट्ने वा पहिले फाटेको छ भने राम्रो पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण भन्छन् न भनेको हामीले त पहिलो स्तरको लीला पो सम्झेको त सचेतमा त पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा धमेलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्ती त झुक्कुले पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ राख्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान माथि त छन् ज्यान नभए के सन्देश
2: सुरक्षालाई छ महिना पाँच अनिवार्य सुरु गरे अर्ण केटाकोटी

0: खर्ब रूपियाँ लाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनु पर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्याङ्कनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। सुनसरीको दोकानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संरक्षण रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद कराले सीएनएनलाई जानकारी दिनुभयो।
1: यो अहिले तयारी दिनमा अलिकति छ, अब सबैको तयारी टोटलमा चाहिँ उपस्थित छ अनि जति पनि चाहिँ काम भइरहेको छ। हामीले हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएको छ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबै चाहिँ भोलि गरिदिनुमा हामीले कर्फ्यू लगाउने चाहिँ कति जाने हुन्छ सबैतिर।
0: यसैकै जारी गरेको कर्फ्यू गइरहेको सुमार 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञाले यथावत राखे।

सांसद सदस्य समिति विराट नगर पुगेको छ। नेपाल सरकारका सांसद भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धानका लागि प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई तपोवाहन आन्दोलनको सुरक्षा विधेयकसँग सहयोग गर्न तथा जारी आदेशको पुनः पालना गर्न आग्रह गरेको छ। संसदीय घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनीतिक

प्रशासन र अपील गर्नु भएको छ। अस्पतालले सरकारलाई स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। मुख्यमन्त्री डाक्टर सोरेन महतोले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा वहाँले निजी क्षेत्रको सफलताले राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्योगमा लगानी गर्न सक्ने बाटोमा सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख इन्द्रबहादुर जोशीले नेपालको संविधानको धारा 161 को धारा 2 बमोजिम

संयुक्त मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको थियो। चालिस सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि विश्व संसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री सहित प्रश्नपत्र बोली हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली संसदीय सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण जेरिएको छ। कंग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौडदौडको शुरू भएको छ। कंग्रेस संसदीय दलका नेता दिलीप बहादुर चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई पत्र पठाउँदै शान्ति र गतदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कंग्रेसका निवर्तमान मुख्यमन्त्री कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम नेपालीले सीआईएलाई जानकारी दिनुभयो।

0: नेपाली समुदायका छन्। ब्यूरो अनुसार गरिबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढी मानव तस्करीको निशानामा पर्ने गरेका छन्। सीआईएमसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बूले भन्नुभयो,
1: सामाजिक अपराधहरू चाहिँ अलिक बढ्दै गएको छ। त्यसमा आन्तरिक देशभित्र जस्तै माइनर

ने कार्यक्रम करेगा पद सुधारित होने सर्वोच्च अदालत ने स्पष्ट आदेश दिया। न्यायाधीश सारंग समिति राष्ट्रीय कुमार पोखरेल को संयुक्त जांच में निर्वाचन आयोग ने पद रिक्त करने को निर्णय स्वीकार करते पूर्व को मत सहित दायर भएको प्रतिवेदन खारेज गरेको हो। विस्फोट पछिल्लो 24 घण्टामा विपक्षले 42 घटनामा 3 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपत्तिको नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा पनि 21 जना घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्वदोषी र पहिलोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्वदोषीका 12 पहिलोका 12 अग्रणीका 7 भारी

भएका छन्। पहिरोमा पनि तीन जनाको मृत्यु भएको हो भने सापकोटबाट 12, पहिरोबाट 4, हतरीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशमा 9 वटा सड़क खण्ड अचल अवृत्त छन् भने 22 वटा चौपायमा समेत क्षति पुगेको छ। मनसुन सक्रिय रहेको अवस्थामा पहिरो, बाढी, डुबा र सर्पध्वंसका घटना गर्न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

सबैको तालिकामा त्यही लालबन्दी र यो नगरपालिकामा पनि पोषणको अवस्थामा देखिन्छ। लालबन विकास स्वास्थ्य शाखाका अधिकृत अनुसन्धान दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको

ले बताएका छन्। जनमतको दर्पणले चौकाउन्न निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ। स्वास्थ्य कार्यालय सरकारका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खाने पानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बाल बालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दलित दुधको मात्रा मिलाएर खाना नजाँदा उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।

지금 가만히 있는 모습을 봤으니까 제 아이들도 사실 가만히 손에 가는 거라.

0: Rosa.
1: Hadi yavrum, bir kanat kanat suçun altında.

आपण कुठेतरी हिमालयच्या सुद्धा आहे तिथं जनसंख्या

सबैजनाले

नमस्कार शुभरात्रि।

Thank you.

Gracias.

Thank you.

Thank you.

Thank you.

Thank you.

中の最近の日常生活

Thank you.

सचमुच और तो जाकर चिखा पकड़े। इसके बाद कौन बारिश

Si s'ha de fer un bon viatge o...

स्टूडियो खरीमा रात 8:45 मिनट के बाद आप सुनिए बीबीसी।

సన్నాస్ జతంతా అతి నియంత్రకులే క్యూసర్ టాపుకు దక్షిణి ప్రాంత కుమామోతో మాయకు శక్తిశాలి భూకంప పచ్చిట షాపింగ్ సెంటర్ భిత్ర ధీరి మైన సర్ఫాస్ ఎక్కువ తాయితాసన్ सार्वजनिक प्रसारण संस्था एनएसके का अनुसार करीब 20 देखि 30 जना कर्मचारी संपर्क विहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्युडको भूकम्प आएपछि उक्त शपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिमनी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्युन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेरा को भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्युनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलहरूले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल झरेको छ र 2,00,000 भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार पारेको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्।

0: अमेरिकेच्या समर्थक अनुसंग भएको झडपमा एकजना अर्ध सैनिक अधिकारीको मृत्यु भएको छ भने तीनजना अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 जना भन्दा बढीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाडीहरू मध्ये एक जेनदिन जिदान फ्रान्सको पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाडीका रूपमा फ्रान्सले विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: अस्पतालमा चिकित्सक भर्ती भएको कुटमेलका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक

Thank you.

0: संचालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
1: आइतबार रातिदेखि तल्लो होला सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यू निरन्तरता

0: പ്രാർത്ഥന ചെയ്യാൻ
1: हामी बिबिसी नेपाली सेवा

सी भएको विस्फोटको खबरले त्यहाँ एउटा सपिङ सेन्टरमा धेरै मान्छेहरू फसेको आशंका गरिएको हो। सात सौ मेग म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित युन मोलमा विस्फोट भयो।

0: भवन हो। प्रत्येक दिन बिहान 8 बजेदेखि साँझमा 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर द्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँधिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा आँचडी मार्गी

Ajaí Sambis.

विकासात्मक विषय वस्तु

Thank you.

I'm gonna take you to the